0: Da do me ta bazar la yon chek tok shik chana gari wari de zati problem rik nga ta yon do. Ya ju dak san nga ta pshun la tsak po ta lim po nama nga ta zaruri.
1: Kasa.
0: Ta lim po ta margos pa nga ta dak san pshun la rgyad na shu tsak pa mene na gam yul yano nga ti sukul po yong mamin do.
1: Kasa.
0: Ta nga ta bazar la kyong mimi nga ta nga naks bardo na kapi chen duk pa jde mi nga ta nga baz wa si sohliya chana nga ta. Kafi faida duk pajuya da do me na katon apshun khite aman bazar la yong margos panel tipo sakyati laspong chute chote chenduk de minang atam baz wa si sohliyat margosha duk prun la ta malab da zati baz rigari ri system rik chana katong ata chamori chacha duk pa mene me
1: kasa ne bakshis ni ngati gamuli asnomonis ngati Kunti gnang khangmi la sunba se sagyati la sunba se dona khachiga lakshe zongta haya so la cha la cha zhe so tailoring zhe re sus chepo la se zongat ni du ni la sunan khun sam sikdi la sun nagzbardo kuriba se kunti zanzos na ngati muashira na ngati district kune no khun zga chukshiba se fankerik lenchin ga chukshiba se yargas khunchin
0: نقصان نا خدا نا امام شازده ده که نا گرمه نی ماده دی که نگتا ارزار شیعه نا پینه ریاندن در یانگتا مجور نکتو تان دو یسنا نی نمزیغ نا دیساکیه دی لاس پشتونس نا دو پتفین نقصان نا ما خدا نا امام شازده سا که ترقی یون ما نا که ترقی دین دی که نگتی سان بین دو سوز لچه لین دو سوز چمچان چمین دو سوز نا چمچا چمس نا ما نا که زن حتی واتی پیس کن چمچا Jemse kong ka fide kana fayda yon duk.
1: Kasa.
0: Ya, ta daksan cepo yin nang cepo sa ahle de za tang. La singa ta nang kyan duk, tarqi yon duk pa juya daksan na dama na nga ta nga tibos pa khoda ni imami sha de chen duk yap shuni la piyon ka piri kyon tuk sam nang nga tes nan la nang pe nemet pa ga na chi kyon lu zash cha cha daksan na de za tima cha de za tinga tes biznes riba na.
1: Kasa.
0: Khoda ni imami sha de nga tib shuni den dik maksa juyang bing yin duk ya shogbo di kyon tuk zir na. Ya suku li pichik tak riban du cik tang ma nga tang nga. Yani dokdak sana dia singatis kamai rik bulu rik bana ya.
1: Maksus. Ni ngatawa ngati achinomonis hukumat hukumatika na ngatawa ngati gormenis ngatawa sikim katu tang su tang ngati achinomon ya gamuli achinomon bekar milu shuk jaba se kunti rozgar pagel lafi mi fila sikim rik tang su tang di sikimun ngati achinomonis gaga sikimun nikana fankel.
0: San gyok sena khoda de kanana ngatawa de gormenis Tangan duk dah sula ngaca sejir rik daksan nafin diut nenda ya diu enari le mitu ngaca sejir rik cosiot.
1: Kasa.
0: Ya deh anu kong is ngatang kafi helap tangan duju snan la tangan duk kong Arab zerenci ngacang 20,000 tangju.
1: Kasa.
0: Ni deh 20,000 25,000 25,000 pola ngaca jang dia sula deh kangate rikish mur giar giar zes batoshik zal zeng ngaca saving bas.
1: Kasa.
0: Ni deh 25,000 pika deh ngati dia orang tang mana dia orang mana ngatang lokal lang ngatang barang sochen duk.
1: Kasa.
0: Deh kadu cik tang se dari misalan ngatos je cik cik ayah ngasukuli free pieces kang mangat pendek marhnya dia deh cik marhnya naga tu deh 25,000 pika ए बारंग पतांग माना गाता बाती 34000 छिंदु जु देखो लोनी हिसाब चिका गाचास थिंग से तांग मत यदे कन खै कन रजा शिक इंटरेस्ट शि चोक्षि गाचा जक्से खवा तांग माजु निदे जा दो चोक्स बेन जिक दोंबा गाता बिन दो यादे जति सिकिम सिकिम रि दु देर गब नानी दोन चो से गब ना यांग जा गा ट्रुक छाना गाचा खों अरे अंदे कन सियालेप तांग दो अरे पोना 25000 गाचा चोक चो से 3 महीना तांग दो यादे कन सियालेप तांग दो गाचा 40000 रि पहला पहला नंगाचा 2015 ना चोस्पिन रेमी आदे चा नंगाचा 40,000 किस किस बासे तांगा पिन दक्षान सोमा चोखान लना मान फायदा इत मेरेम 1.5 लाख तांग नु कोस 1.5 लाख तांग मन रकम बु छोई छेन मेरेम छा ना गाता या बिजनेस बुक सम ना गाता छुम छोटा मोटा बिजनेस का तो बा न्या ने दो तांगा चा नंगा ती रे सक्या तो न्यत पना सक्या चिक मेट खान ने सक्या चि बुली किरिया लेने दे का मटर का तो तब ना का तो दे 25,000 पो पा एल टी पो लंगा ता डबल बासे पाचीन 50,000 चोशबासिंग आचा यों दो मेरे में तन का फायदा काफी छे दो पाया दे जाते से कीम रियत बाकी दे का सन मान आता दी अरे का चारी संग तां दो रोक्स बेंदो आता रोक्स बेंदो आता मशरूम मशरूम चो तां दो या एल टिपो लंग आता छा से सोन तां से सोलर वर्डर प्लास्टिक तां से दान छन मा तां से काफी आता रोक्स छे दो मेरे दक्षन योक्स ने खुदा दे कना ना गोरमे निशा जंग आता दिया बस बिन से यों दो पाया दक्षन अच्छे नमोन लास बनाना फायदा दुख
1: लम से
0: बार गोशाना दुग्या मगर मेहनत बसे बार गोशा दुग
1: Marcus ni adres mana demo basi ni dun ngates bazar la kyo mufila sun ma ya ngatang urgent jere ya gatsuk sun ngates sikim jiga gatsuk las ba nakato ode chala kun ngatang mimang sun na lepchuk fila bazar supa lepchuk fila gatsuk sun ngatang mushkilat kato